0: السلام علیکم.
1: السلام، کیسے ہیں ضیاء بھائی؟
0: ٹھیک ٹھاک اللہ کا شکر. کون بات کر رہی ہیں، کہاں سے؟
1: میں بسما بات کر رہی ہوں لاہور سے. میں سوچتی تھی آپ کال کیوں نہیں لے رہے، ایک عدد ایک دو کال بھی لے لیں تب تک جب تک وہ بریانی کھا رہے ہیں.
0: وہ بریانی کھا کھو گئے ہیں، بریانی کھا رہے تھے کہ پلاؤ کھا رہے تھے کہ پتہ نہیں کیا کھا رہے تھے، لیکن انتہا کی جو خوشبوئیں تھیں نا وہ یہاں تک آ رہی تھی مجھے. اوف ظالم لوگ ہیں یہ، آپ جانتی نہیں ہو بسما، ظالم لوگ ہیں. نہیں ابھی تو وہ بریانی والے تو غائب ہو گئے ہیں، چاکلیٹ والے بھائی آ گئے ہیں، اچھے آدمی ہیں.
1: اچھا اس دن جب آپ جان کے رات کو آپ کا شو تھا نا، تو میں کہتی تھی کہ میں نے اتنی کالس کی، میں نے ان سب کو بتایا کالر بھائی آپ کو کہہ رہی تھی میں نے نا میں ایف ایم ریڈیو 101 پہ کالس کر رہی ہوں اور ضیاء بھائی کا شو ہے، اگر مل گئی تو ہم سارے بات کر رہے ہیں. تو وہ اتنی کالس ملائی نہیں ملی تب، تو پھر کچھ میں بھی بزی تھی، کچھ چوڑیاں وغیرہ لے رہے تھے، کچھ مہندی، اور مہندی تو وہ لگا نہیں رہی تھی نا وہاں پہ، وہ اسکن پالیشز اور پتہ نہیں کیا ہیئر کٹنگس اور یہ چل رہی تھی، تو انہوں نے منع کر دیا کہ ہمارے پاس ٹائم ہی نہیں نا مہندی لگانے کا. پھر میں نے ایک جگاڑ کیا، آج کل وہ اسٹیکرز لکھے ہوئے ہیں نا، تو پھر وہ اسٹیکر لگا کے اس کے اوپر میں نے خود ہی مہندی اتنی تیاری کر کے لگائی. بڑی
0: اچھا اسٹیکر سے، میں نے ویسے میرا تجربہ ہے کہ اسٹیکر سے مہندی خراب ہو جاتی ہے.
1: نہیں میری تو اتنی پیاری لگی ہوئی ہے لیفٹ ہینڈ پہ.
0: اچھا
1: اور میں نے اتنا اچھا ڈیزائن بنایا اس کا خود ہی، مطلب اسٹیکر تو آپ کو ملتے ہیں نا اس کے اوپر ڈیزائن بنے ہوتے ہیں، اب آپ نے اس کو اپنے مائنڈ کے مطابق تیار کرنا ہے، ڈیزائن کرنا ہے، وہ تو آپ کا اپنا ذہن ہے نا. تو اس نے بھی دیکھا، وہ ساری تعریف کر رہے تھے، واہ اتنا اچھا ڈیزائن، میں نے کہا بس دیکھ لو.
0: مجھے یاد ہے میرے نہ پرانے ایک آفس میں ایک آفس بوائے ہوا کرتا تھا، وہ ڈیزائن کو ہمیشہ زیڈین بولتا تھا.
1: میں نے بھی لگتا ہے ایسے بول دیا،
0: تو آپ نے ڈیزائن کہا نا تو مجھے وہ زیڈین یاد آ گئے. فائن بڑا اچھا زیڈین ہے،
1: یہ جو پنجابی بولتے ہیں نا لوگ ویسے بولتے ہیں ڈیزائن.
0: بسما آپ کہاں سے بات کر رہی ہیں؟
1: میں لاہور سے بات کر رہی ہوں. آپ کو پتا ہے میں نے تھرڈ ٹائم کال کیا، فرسٹ ٹائم میری آپ نے ہی کال پک کی تھی، سب سے پہلی دفعہ میں نے ایس ایف ریڈیو 101 پہ میں نے ضیاء بھائی سے بات کی تھی. میری ہارٹ بھی تیز ہو گئی تھی، آج تو میں ٹھیک ہوں اللہ کا شکر. وہ فرسٹ ٹائم تھی اور میں اتنی شکیہ مزاج ہوں نا، جب میں نے پہلی دفعہ آپ نے میری کال پک کی تھی مجھے یقین ہی نہیں آ رہا تھا، مجھے لگ رہا تھا یہ کوئی اور بھائی ہیں، ایک پیچھے کوئی بندہ بیٹھا اس نے میرے ساتھ بات کی، یہ ضیاء بھائی نہیں ہے. مجھے یقین نہ آیا کہ میں جس کو سن رہی تھی یہ وہی بات کر رہے تھے میرے ساتھ. پھر میں نے آپ کے یوٹیوب چینل کو سرچ کیا، وہاں جا کے آپ کا وہ شو تلاش کیا، آپ وہ اپلوڈ کرتے ہیں نا وہاں پر، تو پھر میں نے اس کو سبسکرائب تو کیا ہوا ہے، ٹھیک ہے. وہ پھر میں نے آگے آگے کر کے دیکھا کہاں میری کال لگی تھی، میں نے جب دیکھا سنا پھر جا کے یقین آیا کہ نہیں میں نے ضیاء بھائی سے بات کی. یہ حال ہے فرسٹ ٹائم جب میں نے کال کی تھی، سیکنڈ ٹائم تو مجھے پتا تھا آپ مجھ سے بات.
0: عید کیسی گزری ہے آپ مجھے ذرا بتاؤ نا.
1: عید جو ہے اس بار تو اسپیشل گزری ہے، کیونکہ سارے جو میرے فیوریٹ آرٹسٹ ہیں ان سے میری بات ہوئی ہے ایسے کال پہ، فرسٹ ٹائم ہی ہوئی ہے سب سے. تو دوسرا یہ کہ بورنگ ہے آج مجھے، اب مجھے نظر لگی ہوئی ہے کیا ہو گیا، مجھے اتنا تیز فیور ہے آج، 102 بخار ہے مجھے، ابھی میرا فیور ہو گیا 100 کے تھوڑا سا نیچے آیا، بس میڈیسن لی ہے میں نے، تو میں نے کچھ کھایا بھی نہیں، گوشت بھی نہیں کھایا کچھ زیادہ، میں نہیں کھاتی، مجھ سے نہیں کھایا جاتا. تو کل میں شو سن رہی تھی تو میں نے سنا کہ وہ سب کہہ رہے تھے، مطلب کچھ کالرز آئے تھے وہ رحمان بھائی کو کہہ رہے تھے حکیم صاحب،
0: تو وہ حکیم مغز بنوا کے کھائیں،
1: مغز یعنی کہ میرے اندر دماغ
0: نہیں ہے. وہ بڑا اچھا ہوتا ہے صحت کے لیے، مغز بنوا کے کھائیں،
1: مجھے تو اچھی نہیں لگتی. آپ مجھے کیسی ایڈوائز کریں؟ نہیں نہیں میں نہیں کھا سکتی،
0: کوشش کریں
1: پھر اس سے کیا ہوگا،
0: زبان بھی پکتی ہے پتا آپ کو بکرے کی.
1: جی پر کون کھاتا ہے وہ؟
0: آپ جس لوگ کھاتے ہیں چلے بسما تھینک یو سو مچ آپ نے کال کی، اور جیتی رہیں، خوش رہیں، آباد رہیں.
1: اچھا میں جاؤں اب؟
0: جی آپ جائیں. क्यों भेज रहे हैं यार उन्हें अगर वो नहीं जाना चाहिए। ये रहमान अनवर भी बोला है, शुक्र है, ये मुर्ता भी बोला है।
1: रहमान भाई कैसे हैं आप?
0: बिल्कुल ठीक, आप कैसी हैं? आप खैरियत से हैं?
1: आप रहमान भाई बात कर रहे हैं?
0: जी जी, मैं रहमान बात कर रहा हूँ, ओरिजिनल असली जापानी जीरो मीटर डब्बा।
1: आप मुझे कहवा तो बता दी, मेरा गला खराब हुआ, पता है क्यों? मैंने बोतल्स वगैरह भी नहीं ज्यादा पी, मैंने ठंडा पानी कल पिया तो उससे मुझे फ्लू हो गया और ये बुखार बहुत तेज हो गया। अब आज आपको मेरी क्या खराब
0: है? हकीम साहब है ना, वो पूछ रही है आपसे।
2: अच्छा, हाँ मैं भी वही सोच रहा था कि मुझसे क्यों पूछ रही है,
0: हम भूल गए आप।
2: मैं अमीर इंसान हूँ, दिल का अमीर इंसान, बहुत सारी नेकियां करके भूल जाता हूँ।
1: तो आप मुझे कहवा बता दे कोई अच्छा सा।
2: आपने काम करना है कि आपने इलायची और साथ में एक होता है लौंग, उसको बेड के राइट जो पाया है उसके बिल्कुल साइड पे आपने रख देना है और जाके आपने चाय बना के पी लेनी है, ठीक हो जाएंगी।
1: ये तोड़ते है? अच्छा, चारपाई की कौन सी वाली साइड पे, राइट साइड?
2: या फिर ऐसा भी हो सकता है कि अगर आप चाहें कि जल्दी अगर आप ठीक होना चाहें तो फौरन से आप एक गुलाब जामुन लें।
1: कैसी?
2: एक गुलाब जामुन लेने के बाद आपने इसको लेकर निकल जाना है अफगानिस्तान वाली साइड पे।
0: भाई ये गुलाब
2: गुलाब गुलाब गुलाब होता है, ये गुलाब नहीं होता,
1: गुलाब
2: गुलाब जामुन
0: गैन से।
2: हाँ गैन से,
0: और जामुन
2: नहीं, गुलाब गुलाब
0: गुलाब,
2: हाँ गैन से ना,
0: और जामुन
2: जामुन होता है,
0: जामन नहीं होता,
2: नहीं जामुन
0: गुलाब
2: गुलाब। तुम गलत प्रोनाउंस कर रहे हो, ऐसा मत करो, गुलाब जामुन।
0: अच्छा आप कह रहे हो ना, शक्ल भी सामने आपकी आ रही है ऐसे, है ना?
2: हाँ तो मैं सामने बैठा हूँ तो मेरी आएगी ना?
0: अच्छे आदमी है आप।
2: नहीं मैं वाकई नहीं अच्छा,
1: बता क्या रहे हैं ये गुलाब,
2: तुम्हें मिलना पड़ेगा मुझसे जानने के लिए। मैं गुलाब जामुन बता रहा था उन्हें,
0: आप गुलाब जामुन,
2: गुलाब जामुन।
0: ओके ओके ओके,
2: हाँ
0: गैन से।
1: अच्छा
0: ठीक है,
2: मैंने बताना ही नहीं हूँ मैं।
1: जाए बिस्मा,
2: आपका जो बहुत जल्दी ठीक होने वाला मामला था ना, वो अब इल्तवा में पड़ गया।
1: नहीं नहीं नहीं नहीं, ये देखिए ज़ियार भाई ने आपको ऐसे ही कर दिया, देखिए ज़ियार भाई उनको बताने दें।
2: हाँ गुलाब जामुन आपने लेना है, आपने
0: एक ही
2: कहोटा कहोटा वाली साइड पे आपने चले जाना है,
0: एक लेना
2: है। एक मैंने गुलाब जामुन जब कहा है लेना है,
0: एक ही लेना
2: ना, जो होता है ना वो एक का सीगा होता है।
0: नहीं कितने जो रेडियस वाला लेना है, छोटे भी होते हैं बड़े भी होते हैं, साइज कौन सा होना
1: चाहिए?
0: छोटा भी होता है एक बड़ा भी होता है, एक ना लाइट ब्राउन होता है एक बड़ा डार्क ब्राउन होता है।
2: जाएं बिस्मा, जाएं,
1: थैंक यू सो मच,
0: थैंक यू। हाँ जी
1: एक मिनट, आप
0: जी जी।
1: वो कोई सॉन्ग प्ले करेंगे आज के? नहीं,
0: नहीं।
1: आप खुद बातें करेंगे अपनी?
0: हम बातें करेंगे,
1: कल हम आपकी बातें सुन सुन के सुननी हो गई थी मैंने भी। भाई कहता है क्या तुम कैसे बैठी हुई हो, मैंने कहा बस बैठी हुई हूँ।
0: चलें बिस्मा, थैंक यू, बहुत शुक्रिया, सुनती रहे, सलामत रहे,
1: थैंक यू सो
0: मच। रहमान साहब लेट क्यों आए आप?
2: मैं ज़ियान जुम बस थोड़ा सा लेट हो गया, माजरा चाहता हूँ। तुम्हारे लिए चॉकलेट्स ले रहा था और साथ में पानी की एक बॉटल ले रहा था।
0: वो जो चॉकलेट है ना वो सारी इसके साथ
2: लगी हुई है। वहाँ पे लड़ाई हो रही थी, तुम्हें पता है कि जैसे ही कोई ऐसा मामला होता है तो लोग मुझे देखते हैं तो फौरन से वो मुझे ना बड़ा समझ कर वो बीच में डाल लेते हैं। वो कहते हैं कि जी आप हमारे अब बड़े हैं, आपने हमारा फैसला करवाना है, तो फैसला करवाने में थोड़ी सी देर हो गई मुझे। मैं ऐसी बातें करूँगा आज? हाँ सच्ची बातें करूंगा मैं, झूठी बातें नहीं कर सकता। उन्होंने कहना है कि ढिले सी गए हैं दोनों, मैं आके रडू चार्ज किया। क्या मसला है? ऐसी ऐसी ऐसी रहना।
0: होए होए होए होए होए, रहमान अनवर
2: गलत करता है तू मेरे साथ।
0: रहमान अनवर रटोल,
2: कल भी तूने बहुत सारी बातें बोल दी थी, आज ना बोलना
0: यार। आज मैं बहुत उदास हूं, मुझे खुश करो।
2: हमाम डाला है हमने यहाँ पे,
0: प्लीज मुझे खुश करो।
2: कैसे?
0: मैं उदास हूँ।
2: बताओ कैसे खुश होना चाहते हो?
0: करो ना, आप आर्टिस्ट हो, आप आरजे हो, आप लफ्जों के
3: جوڑ توڑ سے جو ہے لوگوں کے دلوں کے حال بدل دیتے ہو.
4: لفظوں کا سوداگر ہوں میں.
3: سوداگر ہو
4: لفظوں کا.
3: واہ او سوداگر سودا کر دل لے لے دل دے کر. واہ کیا بات ہے او سوداگر. تو پلیز کرے نا کوئی سودا ودا.
4: نہیں بولتے ہوتے ایسی باتیں.
3: وے سونے دیا کنگنا سودا ایکو جیا.
4: کل ہو گئی تھی اب اس کے بعد مجھے اب اس پہ ہنسی نہیں آ رہی.
3: کوئی بات نہیں نہ آئے.
4: ٹائم کیا ہوا دیکھو نیوز بلیٹن تو نہیں پلے کرنا ہم نے.
3: نکل گئے
4: نکل گئے. ٹھیک ہے ڈاگس کہاں پہ رہ گئے ہیں آپ جلدی سے آ جائیں یار. اچھا آج کا دن کیسا گزرا زیان جو؟
3: آپ اتنے اداس کیوں ہو؟ مجھ سے زیادہ اداس کیوں ہو؟
4: تو آپ کہہ رہے تھے کہ آپ اداس ہو.
3: نہیں مجھ سے بھی زیادہ اداس کیوں ہو؟ کیا وجہ؟
4: میں بالکل اداس نہیں ہوں. میں تازہ دم ہو جاتا ہوں جب میں اپنے دوستوں سے آ کے ملتا ہوں.
3: ٹھیک ہے بھائی میں آپ کی اس بات کو سمجھ گیا. مجھے سمجھ آ رہی ہے کہ آپ کیا کہنا چاہ رہے ہو. آ گئی ہے سمجھ آ رہی ہے مجھے.
0: یہ دوستی کا یہ حق ادا ہوتا ہے جب لوگوں کو بنا بولے سمجھ میں آ جاتا ہے.
3: وعلیکم السلام کون بات کر رہے ہیں؟
5: جی میں لاہور شریف سے. آپ دونوں بہنیں
3: اکبری اور اسکری کو فون کیا اس نے.
5: ہاں جی
3: رمشا.
5: ہاں جی
3: کیا ہوا ہے دوائی نہیں کھائی آج آپ نے؟
5: نہیں نہیں کھائی ہے ویسے بس میں نے چھیڑ دیا آپ کو.
3: پھر بھی دماغ سننا ہے آپ کا؟
5: نہیں بالکل بھی نہیں. کون ہے؟
3: اچھا ٹھیک ہے جنس نہیں بدلتے ہوتے کسی کی؟
5: نہیں بالکل بھی نہیں.
3: ہے نا وہ غصہ کر کے بیٹھ گئے آرجے رحمان انور نا غصہ کر کے بیٹھ گئے کہ یہ دیکھو رمشا نے کیا بات
4: کیا کہا. انہوں نے کیا کہا میرے بارے میں بتانا مجھے دوبارہ سے. میں نے سنا نہیں تھا مجھے اب بتاؤ. میں غصہ
5: میں نے کہا تھا رحمان بھائی جو ہے نا بہت اچھے ہیں.
4: اچھے ہیں بس پھر ٹھیک ہے پھر میں غصہ نہیں کرتا.
5: ہاں غصہ نہ کر رہی ہوں.
4: تو نے کیا بی جی ایم لگایا چینج کر یار اس کو یار کیا سنانے لگا ہے مجھے تو
5: یہ بی جی ایم ایسا لگ رہا ہے جیسے جن آئے ہوئے.
3: جن آئے
4: چینج کر چینج کر
3: جن آ گئے
4: تھوڑا سا وہ والا کر وہ ہمارے والا.
3: ٹھیک ہے کر دیتے ہیں آپ ذرا بات کریں.
4: جی رمشا.
3: ہاں جی عبد رمشا سے.
5: آج آپ اتنی دیر سے آئے ہیں؟
4: بس میں تھوڑا سا لیٹ ہو گیا کچھ نجی مصروفیات تھیں ان کی وجہ سے انتہائی معذرت.
5: اوکے صحیح کوئی بات نہیں دیر ہو جاتی.
4: بتائیں آپ کا عید کا تیسرا دن ہے وہ کیسا گزرا؟
3: معاف کر دو اس کو اچھا آدمی ہے.
5: معاف کر دیا الحمدللہ بہت اچھا گزر رہا ہے ابھی تک تو.
4: ابھی تک
5: لیکن یہ ہاں جی ابھی تک تو یعنی کہ ابھی تک کہیں گئی تو نہیں ہوں لیکن فی الحال ابھی تک گھر پر ہی ہوں. گھر کے کاموں میں ہی بس گزر رہا ہے کیونکہ گرمی بہت زیادہ ہے باہر جانے کو من نہیں کرتا.
3: اچھا رمشا مجھے اگر میں آپ سے ایک سوال کرنا چاہوں عید کے حوالے سے
5: پوچھیں
3: تو بتا دیں گی؟
5: جی بتاؤں گی.
3: کھالوں کا کیا ریٹ چل رہا ہے آج کل؟
5: اللہ یہ کھال رہی نا بیچتی ہوں.
3: نہیں پھر بھی بندے کو تھوڑا بہت ہوتا ہے نا اندازہ تو ہوتا ہے.
5: بالکل نہیں پتا مجھے
3: بالکل آئیڈیا نہیں. یہ رحمان کے منہ سے پانی نکل گیا اس بات پہ.
5: کھالوں پہ
3: ہاں کھالوں پہ
5: کھالوں پہ کون کس کے منہ سے پانی نکلتا
4: ہے اس بات پہ؟ یار آپ کو پتا ہی نہیں ہے کہ کھالوں کا کیا ریٹ ہے؟
5: نہیں بالکل بھی نہیں.
4: کیوں نہیں پتا؟
5: خال کو بیچتے تو نہیں تھے اگر جب بھی ہم قربانی کرتے تھے خال کو پکائی تھا ہم مطلب مسجد میں دے دیتے تھے یا پیسے دے دیتے پیسے نہیں دیتے.
4: پتا ہے کتنی مہنگی بکتی ہے؟
3: ہاں اپنے جانور کی نہیں بیچتے ہوتے محلے والوں کی کٹی کر کر کے نہ بیچ دیتے ہوتے.
5: نہیں وہ بھی ہم کٹی نہیں کرتے.
3: نہیں کرتے کتنی شریف ہیں آپ.
5: بالکل بالکل بہت معصوم.
3: اگلی عید کے لیے نا آپ نے ایک ٹیم تشکیل دینی ہے 11 رکنی بینچ ان کو ٹریننگ کرانی ہے.
5: رحمان بھائی اور زیاد بھائی کو بھیجوں
3: گی. وہ میں آپ کو نا اس کا پورا ایک ریٹن میں ایک پروسیجر بتا دوں گا.
5: ٹھیک ہے
3: آپ نے کر لینا سیکھ لینا اس کو.
5: ٹھیک ہے
3: ویڈیو بھی ایک جو ہے نا ٹیوٹوریل ویڈیو بھی بھیج دوں گا. ہاں
5: جی یہ بھی ٹھیک ہے.
3: تو پھر آپ نے سیکھ لینا اس کو. ٹھیک ہے نا؟
5: ٹھیک ہے. اور جی اور کیا اور کیا سیکھنا ہے؟
3: بس یہی سیکھ لو آپ کام آئے گا آگے نا.
5: اچھا یہ کھالو والا کام جو ہے کاروبار میں کام آئے گا؟
3: ہاں کاروبار تو نہیں ہے یہ مطلب عید کے اوپر آپ کی دیہاڑی شاڑی لگ جائے کرے گی.
5: نہیں یہ دیہاڑی شاڑی رہنے دو کچھ اور اس کو کام بتا دیں.
3: نہیں وہ ابھی آپ چھوٹی ہو نا وہ آپ سے ہوگا نہیں ابھی آپ یہاں سے اسٹارٹ کرو.
5: अच्छा सही सही, तो आपको कितने साल हो गए ये काम करते हुए?
0: मैं तो जब से होश संभाला है तब से यही कर रहा हूँ।
5: ये आप कैसे कर लेते हैं?
0: बस कर लेता हूँ मैं,
5: मुश्किल नहीं लगता?
0: तैयार कब्रें भी मैं बना के देता हूँ। अच्छी
5: वाह माशाल्लाह, क्या बात है, ये भी कर लेते हैं आप?
0: कोई अच्छे से डिजाइन की चाहिए हो ना तो वो भी आपको मिल जाएगी सस्ते रेट्स पे।
5: यानी कितने तक का?
0: रिमशा
5: चले,
0: चले रिमशा, थैंक यू, बहुत शुक्रिया आपका कॉल करने के लिए।
5: ओके, और भाई मैं ये कहूँगी आज रेडियो पे आपकी थोड़ी सी जो है ना आवाज बिल्कुल साफ नहीं आ रही।
0: चलें हम इसको सर्फ एक्सेल से धोते हैं फिर उसके बाद ठीक हो जाएगी, साफ हो जाएगी।
5: चलें ठीक है, ओके अल्लाह हाफिज़।
0: ओके अल्लाह हाफिज़, थैंक यू।
2: एक ट्रैक सुन,
4: कल आपने कौन से गाने के मुतालिक बताया था?
2: तेरे नाम, तेरा नाम या तेरे नाम, ऐसा नाम गाने का था और गाया उनको है साहिर अली बग्गा और निमरा मेहरा ने।
4: वो तेरे इश्क ने साथिया मेरा हाल क्या कर दिया?
2: नहीं तेरे नाम,
4: तेरे नाम,
2: हाँ
4: हमने हाँ, किया है।
2: नहीं निमरा मेहरा वाला प्ले करना आपने।
4: यार अब हंस क्यों रहे हो यार,
2: 11:05 हो गए इस करके आस रहे नहीं इसको ना ऐसे ऐसे प्ले नहीं करोगे, नेक्स्ट टैब में इसको खोलोगे तब प्ले होगा।
4: यार बाप मुझे सिखाओगे?
2: ओ, अरे सॉरी सॉरी, जितना भी सीखे हुए हो ना यहाँ पे आने के बाद तुम दोबारा सीखोगे। वापस आते हैं,
4: ये तो कोई शादी की मूवी लग गई है। हाँ
2: प्ले करना,
4: हो गया प्ले।
2: अच्छा ठीक है।
6: कल रात में ख्वाब च तके आस,
4: अच्छे लोग हैं, अब डांस करके दिखाएंगे। वेरी नाइस,
2: ये मैंने लगवाया, मैंने भी सुनना है भाई।
4: हेडफोन लगाए ना आप, अच्छे लोग लग रहे हैं यार। ये मेहंदी पे आए हुए हैं, गाने शाने गा रहे हैं, डांस वांस कर रहे हैं।
2: ये दोबारा से सुनिए, दोबारा
4: दोबारा लगाऊं? ये लो,
2: यस
4: मेजी सुनते रहे साथ साथ रहे एफएम 101 पे। मेरा नाम ज़िया अंजुम है, टॉप ऑफ द टॉप आरजे, आरजे ज़िया अंजुम, और मेरे साथ एक
2: सुपरस्टार
4: सुपरस्टार
2: रहमान अली।

0: चौथ करना है ना तो ये
1: जनाब वेलकम बैक जी, एक दफ़ा फिर आपको खुश आमदीद। और हम सुन रहे हैं प्रोग्राम इस वक्त ईद की स्पेशल ट्रांसमिशन, और मेरे साथ मौजूद हैं ज़ीशान नासिर, और मेरे साथ मौजूद हैं ज़ीशान अवान, मेरे साथ मौजूद हैं गज़नफर क्यानी, इस वक्त बिल्कुल नहीं है, वो सो चुके हैं, मोहम्मद यूसुफ मेरे पास मौजूद हैं, और ज़ीशान नासिर हैं, और आतर अली सैयद भाई हैं। तो आतर भाई, क्या बहस आपने लगाई हुई है, कहाँ लेके जाना चाहते हैं हमें, और कहाँ क्या खिलाना चाहते हैं ये बताएं, दुनिया को भी बताएं, किस कितनी देर से खुसर पुसर हो रही है, सब सुन रहे हैं, तो क्या आपके माइंड में क्या है, आप क्या खिलाना चाहते हैं,
2: प्रोग्राम क्यों नहीं करने दे रहे
3: हैं?
4: मैं खून खराबा चाह रहे हैं,
2: शोर शराबा
4: है ना, गाड़ी बोले के जाएंगे जिसमें टिश्यू हो, वो लास्ट टाइम याद है ना, खा के फिर वो सीटें वगैरह खराब हो गई।
1: आप जिशान किसी अच्छे रेस्टोरेंट पे जाएंगे तो वहाँ टिश्यू मिल
4: जाएगा। नहीं, हम रेस्टोरेंट पे जाते रहे ना, यही तो मसला है।
3: नहीं, मैं ये असल में वो जिशान को उस तरफ हवा भी नहीं ऐसी आ रही, सही ना, है ना, इस तरफ आ जाओ कसम से,
1: पक्की बात है, इधर आ रही है,
3: हाँ इधर आ रही है, डायरेक्ट आ रही है, सही बात है, इसको तो पक्का करूंगा।
1: अच्छा, सुनने वाले आप शायद ये भी इमेजिन कर रहे होंगे यहाँ स्टूडियो में क्या चल रहा है, कोई इधर से उधर जा रहा है, कोई इधर से उधर आ रहा है, तो ज़ीशान ने इतनी देर से आप हॉट सीट पे बैठे हुए थे, तो
3: वाकई में बहुत गर्म,
1: अभी आप वहाँ बैठे हैं तो कैसा फील?
4: यार ये वाली सीट ज्यादा मजे की, मैंने वैसे इमेजिन किया है कि आप अगर ये पैनल चैनल सामने ना हो ना तो आपका ज़ेहन और जरा चल रहा होता, मजा आ रहा होता, है ना,
3: ये चीज यूसुफ को हमने नहीं जाने देना।
1: अच्छा, तो अभी आपका ज़ेहन सही,
4: यूसुफ भाई कह रहे हैं मैंने सुबह ट्रैवल करना है 8 बजे, तो 4 बजे तक वैसे जाके 5 बजे तक नींद ही नहीं आएगी, तो 8 बजे बस ठीक है, टाइम हो जाएगा पूरा, बल्कि 4 बजे के बाद तो वैसे आरजे आना शुरू हो जाएंगे, ज्वाइन करते जाएंगे हम भी साथ ही हैं।
1: हाँ,
4: जी 4 बजे 6 से 8 शो होता है ना, 7 गुड मॉर्निंग पाकिस्तान कितने बजे होता है, 7 से 10 होता है ना, 7 से 10
2: यार उसका माइक तो ऊंचा
4: कर, अल्लाह अच्छा
1: सारे माइक चल रहे हैं। अच्छा
4: जी,
1: तो
4: ये क्या है,
1: तो यूसुफ भाई किधर ट्रैवल करना है आपने सुबह?
5: मैंने जाना है मरी,
1: मरी
5: और मेरे बड़े भाई की लाश या मरी पे के दूसरे
4: पर, अल्लाह ताला फरी के रहमत करे, आमीन, सुम
3: अल्लाह ताला उनको फरी के रहमत करे,
1: आमीन।
4: अच्छा, फॉर एग्जांपल रात के 2:15 हो रहे हो, 5 नौजवान हो, तो कहाँ बैठे तो एंजॉयमेंट हो सकती है।
1: हाँ, ये भी अच्छी बात है,
4: ये मतलब है ना,
1: कोई हमें बता सके,
4: कोई अगर बता सके, अगर कोई लिसनर कॉल कर रहा है तो हम कैसे एंजॉयमेंट कर सकते हैं?
5: 6 गिलनी
4: वो उरन भी पा लिया ना बेच, ऐसा ही है।
1: अच्छा चलें जी, मैं कुछ कमेंट्स भी शामिल कर लूं, ज़ीशान बहुत सारे,
4: ज़ीशान भाई कहेंगे आज मैं पीछे नहीं, हेलो ज़ीशान भाई कहेंगे कुछ भी हो जाए मैं पीछे नहीं बैठूंगा,
1: आते भी कर लें इजाजत आपकी, पहला कमेंट ही बड़ा अजीब नाम है मैं शामिल कर
4: क्या
1: सबसे नीचे वाला पढ़ो नाम पढ़ो
4: अच्छा
1: अच्छा जी, सुपर वाला शुरू करते हैं जी, फजल खान काकड़ हैं हमारे साथ, बहुत सारे उन्होंने मैसेज किए हैं, कोटा से हैं, आमनो जैरियन हैं, सलाम कह रही हैं, आयशा अब्बासी हैं, और इसके अलावा जी हिजाबे जैनब हैं,
4: नहीं क्या कह रही हैं,
1: जैरियन हैं, बस वही बात कर रही हैं, प्रोग्राम अच्छा है जी, ज़ीशान नासिर आप बहुत अच्छे हैं जी,
4: बड़ी मेहरबानी
1: ज़ीशान नासिर,
4: इसीलिए आप भी पढ़ रहे हैं कि मेरी तारीफ है, कमेंट्स में
5: कॉल भी आ रही है,
1: ज़ीशान नासिर आप बहुत अच्छा प्रोग्राम करते हैं,
4: नहीं फोन तेरी आ रही, इधर आ रही है यार, वो अपना मोबाइल चेक कर रहा है, कॉल आ रही है, देख शादीशुदा लोग कितने डरे हुए रहते हैं यार, उन्होंने कॉल आ रही है, उसने फटाफट मोबाइल देखा है, उन्होंने कहा कॉल आ रही है,
1: हिजाबे जैनब कहती है जी ज़ीशान आप बहुत अच्छे हैं, आमना ज़ैरियन कहती है जी कि ज़ीशान आज आप खिलखिला के हंस रहे हैं, क्या खाया था आपने?
4: यार सबसे पहले तो तुम ज़ीशानियन करो ना, लगा क्यों ज़ैरियन, तो इधर ज़ीशानियन, मैं बात नहीं कर रहा,
1: इनसे बात नहीं कर रही,
4: गलत बात है।
1: अच्छा जी, फजल महमूद कह रहे हैं जी असलामुअलैकुम ज़ीशान भाई, ज़ीशान भाई अस्सलाम वालेकुम, अच्छा सुन तो लो ज़ीशान भाई अस्सलाम वालेकुम, क्या आपने ईद पे कलेजी खाई है?
4: हाँ खाई है यार, भून के सबसे पहले कलेजी खाई है।
1: ओके, इसके अलावा जी आयशा बासी कहती हैं ज़ीशान क्या आपने पाए खाए हैं?
4: ہاں پائے بھی کھائے ہیں وہ کل ہی بونگ پائے وہ بڑا زبردست. یہ سارے سوال میرے سے ہی ہیں تسی سارے پورا شو میرے تے ہی ہے
6: نہیں کمنٹ سارے آپ کے لیے نا.
4: اچھا اچھا بڑی مہربانی.
6: اس کے علاوہ جی فضل محمود ہیں وہ آپ کو جی ہائے کہہ رہے ہیں ایسے کر کے
4: ان کو بھی ہائے
1: دو ہائے
4: دو ہائے.
6: اوکے جی فیضی ہیں, فیضی جو ہے وہ کہتے ہیں کہ ذیشان آپ کے بال جو ہے وہ بڑے پیارے ہیں.
4: تھینک یو یار.
6: کون سا شیمپو استعمال کرتے ہیں؟
4: فلٹر ہے جی فلٹر.
6: شیمپو کہتے ہیں کون سا استعمال کرتے ہیں؟
4: شیمپو برانڈنگ ہو
6: بالوں میں جو شیمپو.
4: میں ویسے بتا دیتا ہوں, چلے آنا سیریس نوٹ, نام نہیں نام نہیں لیتا, لیکن یہ میں ریکمینڈ بھی کروں گا کہ اگر آپ کو کوئی بھی شیمپو سوٹ نہیں کر رہا تو جو بچوں کو شیمپو لگاتے ہیں
6: بیبی شیمپو,
4: ہاں بیبی شیمپو, وہ ڈفرینٹ برانڈز ہیں اس میں آپ وہ لگائیں, اس میں کیمیکل نہیں ہوتا کوئی.
6: اوکے اچھا جی فیضی یہ بھی پوچھتے ہیں جی آپ کے دانت بھی بہت پیارے ہیں, دانت کیسے صاف کرتے ہیں آپ؟
4: میں جی یار یہ آن ایئر رہے گا آفر ہوتا ہے بڑا اچھا جواب تھا میرے پاس, لیکن بس وہ برانڈنگ ہو جائے.
1: باہر سے کال آ رہی ہے انٹرنیشنل. ہاں یہ پکچر ہے
6: اٹھا لیں.
1: عثمان شیمپو صرف جس کیمیکل نہ ہو.
4: ہاں وہ اس میں آنکھوں میں آنسو بھی نہیں آتے نا, نو مور ٹیئرز فارمولا. اب نام لے لیں.
6: السلام علیکم جی.
4: سارے بیچو سو.
6: السلام علیکم. ہیلو. اوکے جی السلام علیکم.
4: میرا خیال سے انہوں نے غلط بٹن دبایا.
6: السلام علیکم. السلام علیکم. جی جناب. جی جی جی جی ہاشمی صاحب, ذیشان کے حوالے سے سوال کرنا ہے آپ نے.
7: ذیشان بھائی تو بھائی گریڈ بڑے آتی ہیں نا,
6: بڑے آدمی,
7: وہ ایکٹر بھی بن گئے ہیں. یوسف بھائی کو بھی سلام.
6: وعلیکم
7: السلام. سید بھائی اور آپ کو
6: مبارک. اچھا اچھا ہاشمی صاحب, ہاشمی صاحب اس وقت بڑے آپ نے کہا ہے کہ وہ ذیشان بھائی ہیں,
4: مجھے بھوک لگ رہی ہے,
6: لیکن بڑے جو ہیں وہ آتر بھائی ہیں, مجھے تو آتر بھائی دکھ رہے ہیں. ذیشان بھائی کا ایکسپیرینس
1: کہہ رہے ہیں آتر جو ہے وہ کب سے کب سے بڑے
7: ہیں.
6: اچھا
4: ماشاء اللہ ماشاء اللہ ماشاء اللہ. میں ہے نہیں بڑھا دینا ویسے میں نے. جی جی جی
6: اچھا تو ذیشان بھائی کے حوالے سے کیا کہیں گے دوسرے ذیشان اوان صاحب؟ اوکے یوسف بھائی کیسے ہیں؟
4: الکی آنچ بڑا اچھا اچھا پروگرام کر دینا. الکی آنچ
6: لیونگ لیجنڈ. اگر اگر صبح تک بیٹھے تو اگر صبح تک بیٹھے تو لیونگ لیجنڈ نہیں ہوں گے
4: یار. وہ میڈم کو کال کر لیتے ہیں.
1: نہیں نہیں
4: یار یہ دیکھیں, یہ میں ایکسپیکٹ نہیں کر رہا تھا. ذیشان بھائی واٹ از دس یار؟
1: میں
4: کہہ رہا ہوں
1: مناسب
4: نہیں ہے نا ٹائم.
6: آپ کون سی میڈم کی بات کر رہے ہیں؟ ہماری شہزادی کی بات کر رہے ہیں؟
4: نہیں نہیں نہیں میڈم
1: میڈم یہ انہیں میڈم کہتے
6: ہیں. ہاں میڈم نور جہاں, ہم تو ان کو میڈم نور جہاں کہتے ہیں. اوکے جی جی سر ہاشمی صاحب اور کیا کہیں گے؟ اور بھی استاد ہے نا.
7: اچھا ہمارے شاعر
4: عباس صاحب,
7: وہ اپنے شان بھائی نے ایک دفعہ شعر بھی پڑھا تھا. ایک مدت سے میری ماں نے
4: سوئی تابش. اوئے ہو تابش صاحب تڑپ گئے.
7: ہاں
6: ہاں ہاں
4: تابش صاحب کا یہی شعر مشہور ہے.
7: تو ان کے چند شعر میں
4: یہ بہت مشہور ہے.
6: واہ
1: میں اجازت دوں سر؟ میں اجازت دیں گے تو آپ بات آگے جائیں گے.
4: کیا نہیں ہے نہ دیں؟
6: نہیں نہیں آپ کو اجازت نہیں ہے, آتر بھائی دیں گے تو لیں گے.
3: یہ متفقہ رائے سے اجازت ملے گی حضور؟
1: نہیں وہ آپ وہ ہیں مستند ہیں.
3: میں جج ہوں.
1: ہاں
6: آتر بھائی آپ دیں گے تو لیں گے.
4: آپ سزائے موت دے کے قلم توڑ دیں.
7: پانی آنکھ سے بھر کر لایا جا سکتا ہے.
4: اجازت واپس لینے ٹائم ہے.
7: شہر بچایا جا سکتا ہے. ایک محبت اور وہ بھی ناکام محبت, لیکن اس سے کام چلایا جا سکتا ہے.
4: کام چلایا جا سکتا ہے ٹھیک ہے نا, کام بھی ہوئی تو کیا ہوا.
7: چشمے میں زہر لایا جا سکتا ہے. مجھ کو نام سے پوچھتے ہیں فرہاد و مجنون, عشق میں کتنا نام کمایا جا سکتا ہے. یہ مہتاب یہ رات
4: نے پہلے ہی داستا ہے دور نے.
7: ایسا زخم تو دل پر کھایا جا سکتا ہے.
4: جی میں
8: چل نکل جا ہوں
4: واہ واہ کال چکو یار وہی ویسے وہ ہے وہی میں صحیح کہہ رہا ہوں جی السلام علیکم وعلیکم السلام کوئی نہ بولے آپ جی وعلیکم السلام
9: کیا حال ہے
4: حال بہت اچھے ہیں جرمنی سے آپ کے لیے ہوگی مجھے تو آج تک شیخو پورا سے کسی نے کال نہیں کی
9: آج میں لیٹ ہو گئی تھوڑی سی
4: لیٹ گئی
3: یہ جرمنی سے وہ ہیں جو کل لاہور آ چکی تھی
4: ہاں یہ جرمنی سے ہیں لیکن ابھی پاکستان میں ہیں ایسے ہی ہے نا
3: ایسے ہی ہے نا
9: جی جی چھٹیاں ہوئی ہیں نا اسی وجہ سے
6: اگر آپ کس شہر میں جرمنی میں
9: ہم برلین
4: بحرین
6: برلین
4: برلین برلین
3: یار
4: تھوڑا شگل تے پان دیتا کرو تسی سارے ہی استاد ہو یار جی برلن
9: خرم بھائی کو بھی میرا سلام ہے
6: وعلیکم السلام
9: اور میں نے کہا آج میں لیٹ ہو گئی سن رہی تھی پروگرام بہت اچھا لگا
4: خیر ہم نے ٹائم پہ پروگرام شروع کر دیا تھا
6: تو ابھی آپ نے سنا تو آپ کو اچھا لگا
4: مجھے آتا نہیں آپ اچھا وہ میم بات سنیں آپ جرمنی میں رہتی ہیں تو آپ کو جرمن لینگویج آتی ہے اس کے بعد میرا ایک سوال بھی آپ سے پہلے آپ جرمنی بولیں میرا تو جرمن بولیں ہاں کٹے گی ابھی کال ڈراپ ہو جائے گی دیکھنا
6: اپنا تعارف آپ ذرا جرمن لینگویج میں دیجیے
4: کیا پھر مانتے ہیں سر ہمارا بھی 16 سال کا ایکسپیرینس ہے سر سر ہمارا بھی 16 سال میں نے کیا کہا تھا کال کٹے گی میرا ویسے اگلا سوال یہ ان سے ہونا تھا کہ وہاں پہ سارے کتے جرمن شیفرڈ ہوتے ہیں یار دو منٹ یار یوسف بھائی ابھی تو محفل جمی آپ اتنی دیر سے کہہ رہے تھے اٹھ نہیں رہے آتر بھائی آپ تھوڑا سا گرم ہو رہا ہے تبلا کے نہیں گرم ہو رہا ہے نا ابھی تبلا گرم ہو رہا ہے کال ابھی تو آپ سے ابھی تو یوسف
6: انٹرنیشنل
4: ہاں ابھی تو یوسف بھائی سے ہم نے وہ بھی سننا ہے کدے عامل شامل یار ہاں کدے میرے لو لو چیخن پکار ہوئے
6: جی السلام علیکم
4: میرے لو لو ہاں جی جی
6: جی السلام علیکم
7: السلام کیسے ہیں
6: بالکل ٹھیک ٹھاک جی آپ بتائیے آپ کیسے ہیں
4: یہ انٹرنیشنل ہے واقعی یو کے سے
7: یو کے سے
4: عثمان یو کے سے
6: بہت سارے لوگ ہیں اس وقت عثمان
4: گروپ غلط ویب سائٹ کھولی ہے
6: زیشان کا گینگ بیٹھا ہے
7: زیشان بھائی بیٹھے ہیں
6: جی آپ پہچانے
7: آتر علی سید بھی بیٹھے ہیں میں نے ان کی آواز سنی
6: وہ تو صرف سانس لے رہے ہیں بول تو نہیں رہے
3: اس کی شیزوفرینیا ہو گیا
6: آپ نے ان کی سانسوں سے پہچان لیا انہیں سانس بھی لیتے ہیں لگتا ہے کہ شاعری بول رہے ہیں
4: بھائی واہ
6: جب جب سانس لیتا ہوں تب تک
7: شاعری ہوتی ہے
4: کیا بات ہے
6: چلیں جی اور بتائیں اور کون بیٹھے
4: یار یہ بہت اچھا لگا ہے یہ اچھا شاٹ تھا یہ وراٹ کوہلی والا کور ڈرائیو تھا بھائی یہ وراٹ کوہلی والا کور ڈرائیو تھا یار چاہیے تو دے دیں یار وہ خالی ڈبی کو دیکھ رہے بار بار
6: جی عثمان جی عثمان کہیے
7: جی جی بس دیکھیں چونکہ نا میں پوچھنا چاہ رہا تھا آج یہ جو محفل لگی ہے
4: ردم بن رہا ہے
6: جی جی محفل لگی ہوئی ہے کیا ہے محفل کو کہہ رہے ہیں عید کی وجہ سے آپ لوگ اکٹھے بیٹھے ہوئے جی جی جی جی جی جناب
4: نہیں پیٹرول سستا ہوا اس کے لیے
6: نہیں نہیں بس وہ اس کے بعد نا ہمیں آخر میں ملنا ہے قربانی کا گوشت تو وہ بس اس کے لیے اکٹھے ہوئے
4: کیونکہ اپنے ٹانگ نہیں پکڑی تھی تو انہوں نے کہا 3 گھنٹے جو کرو گے تو ملے گا
6: نہیں ملے گا
3: اصل میں ہوا یہ ہے کہ ان کو کہا ہوتا ہے پرے دا یہ سیدھا ادھر آ گیا
7: یاد
3: پڑتا ہے آپ کی شادی ہونے والی تھی اس کے بعد سے آپ آ نہیں رہے
4: پھر بھی گوشت نہیں ملا
3: عثمان
7: ماشاء
4: اللہ
3: اچھا
7: ہاں جی جی شان بھائی ویسے آپ سے ایک بات کہنا چاہوں گا ضروری نہیں ہے کہ کال آئے تو آپ پریشان ہو جاتے ہیں
4: نہیں نہیں سر नहीं नहीं सर नॉट एट ऑल. हाँ अच्छा अच्छा वो अपना एक्सपीरियंस बता रहे कि लाजमी नहीं कि कॉल आए तो परेशान हो जाए, कुछ इनकी तरह भी होते हैं माचो मैन. नहीं हम भी वो खुरम भाई परेशान हुए थे तो इसलिए हमने कहा हमें पता है भाई माचो मैन है आप तो. कुछ याद आ जाता है. चले ठीक है, थैंक यू इस्मान भाई, अपना ख्याल रखिएगा. अच्छा कदे आमिल सामल यार भाई. नहीं नहीं यूसुफ भाई ऐसे नहीं यार, आप कोई बार जितना है उतना सुना दे यार. कोई ऐसा यार आतर भाई आप रिक्वेस्ट करेंगे तो
8: उस करवाहट की जो वो इंटेंसिटी उसे आप
4: ये वो थकी हुई आवाज में ज्यादा मजे का लगेगा.
3: आंखें बंद करें और सोचे जिशान की गाड़ी चल रही है.
4: हाँ
8: और
4: मैं ये करके बैठा हुआ. चले जी कदे आमिल सामल बिस्मिल्लाह जी. चले जी अताओ भाई. नहीं नहीं यार चले चले ये
8: नहीं करते इस तरह गुनाह होता है.
4: ईद वाले दिन तो बिल्कुल
8: नहीं करते मैडम.
4: चलें बिस्मिल्लाह.
8: वो थोड़ा सा टफ है, हो रहा है वो
4: आसान हो गया.
8: चल हां ठीक है कोई और
3: सुना दे.
4: बहुत मोटा मच्छर है यार इधर.
10: आप सुनते हैं हाले दिल
3: यार उसका फेड में पर करो.
10: ये इनायत है मेहरबानी है वरना मैं क्या मेरी हकीकत क्या.
3: वाह
10: इस कर बस मेरी कहानी है.